0: यदि सुनमा सिनेमा नारी नुहे तो नारायणी र यी गीत गाइछन् इरा महन्ते। गीत लेखिछन् औ संगीत सजैछन् स्वरूप नायक।
1: सॉन्ग नंबर वन राधा नाची वो टेक वन वन टू थ्री फोर।